0: हेलो
1: हेलो
0: हाँ ना वर्षिने
1: हेलो
0: वही आमुनामन कारपोल दुंडी
1: केसरिया के पाप ना पोल देने आरोम ग्रांडी आवे देता कंटोनासिया
0: हाँ कंटोनासिया दुंडी
1: बॉ कोई लखा मिस्सा
0: हाँ
1: कादम दो मरे
0: रमा
1: हमिस्सा का सीट मॉइंग ना आरोम ने का याकुल माउरे तो दवा लम्ने
0: لكن أنا لغوسي لم ما ديا مرسي لكن أنا لغوسي جلهم FM ليبرتي جلهم غراجو جيك إنجامنا نلاي نلندا كميسة أولا دوجي سورو نجيل لندا وبارد غير تقول نجيل لون نجيل ما ديا ناو دونغارا ألو
2: بنا
0: ما ديا ناو بارسين بنا
2: نجيل
0: جوانغالي دوين دوين
2: coming
0: to do in that to no see amare so la passe can do the thing negin tis tis na na pawa ba asta ya sha la la re lo to ma yesi nego to ko jira ne gel ku ji je ka si na na ku la tis ne gel ku jira da kor gele ka do ji do singa mong le ala le to gui rang aral ba
2: eh ifo ala mesti
0: ah merci
2: or nai
0: merci ya
2: gam sami gesti bon nagar mandi kulsa
0: ma dia merci mama.